0: خیبر پختونخوا جے اپیکس کمیٹی جو صوبے میں دہشت گرد انخلاف آپریشن جاری رکھنے جو فیصلو. گورنر فیصل کریم کنڈی کی صدارت ہیٹ صوبائی اپیکس کمیٹی جو اہم اجلاس. وفاقی گھرو وزیر کور کمانڈر پشاور بین عملدار کی شرکت. خیبر پختونخوا میں دہشت گردی کے خاتمے امن امان کی بحالی لائے فیصلہ تا قدم کھانے والے عزم جو بھی ورجاؤ کیا ہو. پولیس اور سی ٹی ڈی کے جدید ہتھیار دین جو فیصلو. پدرے میں چھو ویا ہے تو دہشت گردی جو خاتمہ سمورن ادارن جی ترجیح ہے. امن امان کی بہتری لائے سمورا وسیلہ استعمال کیا ویندا. گورنر فیصل کریم کنڈی چھو تو ترقیاتی منصوبن جی قربانی دے سکجے تھی. سیکورٹی تے ٹھا نہ تھیندو. انن جو کنٹینر لا وارث حالت میں بیٹھل ہے. انتظار میں آیا تو کیر کاہے ونجے. سیکورٹی فورسز کے جے کے وسیلہ گھربل ہوندا دیندا سی. سمورو خیبر پختونخوا پرامن ہے. جعلی ویڈیوز کی خبر پیجی ویندی. اسانجی نیت صاف ہے. حکومت لیڈ کندی تو سٹھا نتیجہ نکلندا. وفاقی گھر وزیر محسن نقوی چھو ہے تو شہری دہشت گردی کا اچ پوچھن تھا. ان جو خیال ہو تو صوبے کے جام کر چڑیندا بائیں ڈیندا. سمورو صوبہ پرامن ہے. 24 کلاکن دوران صورتحال کے سنبھالیو. کے پی حکومت کے گڈجی کم کرنے کی درخواست کئی پر ان نہ بدھی. صوبے میں پولیس بین ضلع کے مضبوط بڑھایا وند. پی ٹی آئی چیئرمین بیرسٹر گوہر سلمان اکرم راجا جی اپوزیشن لیڈر محمود خان اچکزئی علامہ راجا ناصر عباس سے ملاقات. خیبر پختونخوا میں ایمرجنسی گورنر راج باد والی صورتحال تے گالیوں. وفاقی حکومت کے قدم خلاف اعلیٰ عدلیہ سے رابطوں کرنے مشاورت. بیرسٹر گوہر سبھانے پشاور ہائی کورٹ میں درخواست داخل کرنے جو اعلان کرتے چھو تو لانگ مارچ ختم نہ تھو. گورنر راج ایمرجنسی خلاف ہر فورم تے ویندی. وفاقی حکومت سہیل آفریدی کے تحویل میں وٹن کی تصدیق کرے چڑی. ستسما وفاقی وزیر عطا تار چھو ہے تو کے پی ایم ایمرجنسی گورنر راج باد سہیل آفریدی کے تحویل میں ورتو ہو. خیبر پختونخوا کابینہ کے بین ممبرس بابت فیصلو ایڈوائزری کونسل کندی. بچا والے وزیر خواجہ آصف جو چون ہو تو تحریک انصاف مارچ کے نالے تے ملک خلاف مہم شروع کی ہوئی. انتہائی قدم کھانے کا سوائے بھی کو رستو نہ ہو. قانون موجب ایمرجنسی گورنر راج لگایا ہے. سینٹ قومی اسمبلی جا اجلاس سبھانے تھیندا. پیپلز پارٹی نون لیگ پارلیمانی پارٹی جا اجلاس سڈائے ورتا. پی ٹی آئی جی پارلیمانی پارٹی بے سبھانے گڈجانی کندی. پی پی این نون لیگ پارلیمنٹرینز کے پی جی صورتحال کھیل قدمن بابت اعتماد میں وٹھندی. پی ٹی آئی پاراں احتجاج جی حکمت عملی جوڑی ویندی. برازیلی فوج کی اعلیٰ سطحی وفد جو جی ایچ کیو جو دورو. فیلڈ مارشل آصف منیر سے ملاقات. بنی ملکن جو لاگاپن تے اعتماد جو اظہار. دفاعی سہکار کے ودیق ودھائن تے اتفاق. آئی ایس پی آر موجب فیلڈ مارشل برازیل سے دفاعی لاگاپن کے ودیق مضبوط بنائن وارو عزم ورچایو. برازیل کے فوجی سربراہ پاک فوج کے پیشے ورانے صلاحیتوں نے آپریشنل تیارن کے سرایو ہے. پاکستان جو افغانستان خان دہشت گردن کی سہولت کاری ختم کرنے جو مطالبہ. اسلام آباد میں تقریب کے خطاب کندے نائب وزیر اعظم اسحاق ڈار چھو تو پاکستان جو افغانستان خان رگو ایک ہی مطالبہ ہے تو دہشت گردن کی سرپرستی مدد بند کرے. پاکستان خلاف پانی سرزمین جو استعمال روکن. خطے میں امن لائے پاکستان کی کوششن کے رد نہ تو کر سکجے. پاکستان میں سرحد پار تھندڑ حملہ برداشت نہ تھا کر سکجن. افغانستان پاکستان سے کل وعدہ پورا کرے. سعودی عرب کے شاہ خالد انٹرنیشنل ایئرپورٹ سے ودیق ایک حملوں. پاکستانی شہری شہید 11 زخمی. شاہ خالد شاہ فہد ایئرپورٹ سے فلائٹ آپریشن معطل. سعودی عرب پارا حملے میں پاکستانی شہری کے شہید تھن کی تصدیق. سعودی کے توانائی والے وزیر چھو تو حوثین کے حملوں جو سخت جواب دین گرجے. بن اسلامی ملکن میں جنگ جا حامی نایوں. ایران سعودی حوثین میں چھکتان گھٹان لائے ٹریکڑی لائے تیار ہے. ایرانی پرڈیہی وزارت کے ترجمان اسماعیل بقائی چھو تو اسلامی ملکن میں جنگ جو فائدہ اسرائیل کے تھی رہو ہے. امریکی جواب تے غور جاری ہے. جلد ٹریکڑن کے تہران پہنجو جواب دیندو. آبنا حرمت سے امریکہ ایران میں ڈیڈ لاک برقرار. قطری سال سے بے اگ بھرائی کرائے نہ سگی. آبنا حرمت میں تیل بردار بیڑن تے حملہ جاری. امریکہ بے تہران کی بحری ناکہ بندی ودیق سخت کرے چڑی. ایران 7 شرطوں تے امریکی جواب کے ناکافی قرار دے چڑی. ईरानी सुप्रीम नेशनल सिक्योरिटी काउंसिल के सरबराह मोहसन रज़ाई चयो त अमेरिका सत शर्तुनि मां कुझु खे क़बूल कयो आहे। अमेरिका ॿीहर हमिलो कयो त विच ओभर में मौजूदु अमरीकी डेटा सेंटर्स ऐं AI मर्कज़ तबाह करे छॾींदासीं। बलोचिस्तान जे शहर कोटिया में पाक फ़ौज जो तरबियती जहाज़ किरी तबाह, जहाज़ में सवार ॿई पायलट शहीद। SPR मूजिब मशाक तरबियती जहाज़ हादसे जो शिकार थियो। हादसे जे नतीजे में पायलट मेजर हसनैन शहज़ाद ऐं कैप्टन अब्दुल समंद शहादत माणी आहे। तरबियती जहाज़ फनी ख़राबी सबबि किरी तबाह थियो। सदर वज़ीर आज़म पारां तरबियती जहाज़ जे हादसे में ॿिनि पायलट जे शहादत ते ॾुख जो इज़हार। सिंध जो वॾो वज़ीर सैद मुराद अली शाह पारां वफ़द सां गॾु चीन में थ्री गोर्जिस डैम जो दौरो। वॾे वज़ीर खे डैम में पन बिजली घर जी पैदावार, सप्लाई ऐं आबी ज़खीरे ते ब्रीफिंग ॾिनी हुई। वॾे वज़ीर मुराद अली शाह चयो त सिंध में मौसमियाती तब्दीली सबबि घणो मुतासिर थी रहियो आहे। पाणी जो बहितर इस्तेमालु सिंध जे स्टेट जी तरजीह आहे। सिंधु दरिया मां वॾे मक़दार में पाणी मिले थो, पर ज़खीरे जी सलाहियत महदूद आहे। ज़रई ऐं शहरी घुर्ज लाइ मुस्तक़बिल में पाणी ज़खीरे जी सलाहियत वधाइणु अंटर आहे। सिंध सरकार चीनी आबी इंतज़ामी मॉडल जो तफ़सीली जाइज़ो वठंदी। वॾे वज़ीर जे वफ़द में सीनियर वज़ीर शर्जील मेमन, जाम ख़ान शोरो ऐं ॿिया शामिल। सखर में रेलवे ट्रैक जे नाले ते रेलवे वारा होटल ऐं शादी हाल ठाहे रहिया आहिनि। इन नथे जो मुतासिर औरतुनि खे दहशतगर्द करार ॾेई हिते बि गवर्नर राज लॻाए वञे। सखर जे मेयर अरसलान इस्लाम शेख चयो त हिते औरतुनि खे वारनि खां वठी गेलियो वञे थो। अहिड़ो झंग जो कानून बर्दाश्त जोॻो नाहे। म्यूनिसिपल जी ज़मीन ते बि रेलवे मालिकी जी दावा करे रही आहे। हिन ज़मीन ते माण्हू सालनि खां आबाद आहिनि। हिकु कमेटी ठाहे ऐलानियल क्वार्टर ग़रीबनि हवाले कया वञनि। सिंध ज़हरीली पाणी ऐं तबाही जे किनारे ते पहुची चुकी आहे। सनअती इदारनि जे ज़हरीले मादन सबबि सिंध जूं ज़री ज़मीनूं ऐं जर जो पाणी मुतासिर थी रहियो आहे। घोटकीअ में ज़हरीले पाणी ख़िलाफ़ सेमिनार खे ख़िताबु कंदे सैयद ज़ैन शाह जो चवणु हो त सिंध जे हक़नि ऐं ज़मीननि जे तहफ़ुज़ लाइ पुरमुन अवामी मज़ामत खां सवाइ ॿियो को रस्तो नाहे। सखर में वकीलनि खे ख़िताबु कंदे सैयद ज़ैन शाह चयो त सिंध वासियुनि खे सूबे जे तहफ़ुज़ लाइ गॾु थियणो पवंदो। सिंध जे मुख़्तलिफ़ शहरनि में पेटे अलिफ पारां मुतालबनि जी मञता लाइ एहतजाज। चूहड़ जमाली, केनशाह, मटियारी, शहदाद कोट, कंबर, जेकमबाद ऐं ॿियनि शहरनि में रैलियूं कढियूं वयूं। वीरपुर ख़ास, लकी ग़ुलाम शाह, मातली, सांगढ़, टंडोलियार, तलार ऐं ॿियनि शहरनि में बि प्राइमरी उस्तादनि एहतजाज कयो। सर्विस स्ट्रक्चर ऐं बायोमेट्रिक ऐं बदिलनि जा अख़्तियार ॾियण जो मुतालबो। फरियालो जे कचे में माउ ऐं धीअ क़तल। ॻोठु बुरड़ा नारेजो में हथियारबंदनि सनम नारेजो ऐं संदसि धीअ सलमा खे क़तल कयो। पुलिस जो चवणु आहे त मक़तूला सनम नारेजो ते संदसि मुड़ुसु एतवार जे क़तल जो इल्ज़ाम हो। दोदापुर भरिसां मोहम्मदपुर वारे इलाइक़े में बि जखराणी बिरादरी जे ॿिनि धुरनि में पुराणे तकरार तां हथियारबंदनि फायरिंग करे हिकु ॼणे खे क़तल करे छॾियो। लाश अस्पताल मुंतक़िल। नवाबशाह जे ए सेक्शन थाणे जे माल खाने में अदालती हुकुम ते रखियल 52 तोला सोन मुबैना तौरु गुम। सोन गुम थियण जो SSP शहीद बेनज़ीर आबाद नोटिस वरितो। वाक़े जो केस ए सेक्शन थाणे जे अॻूणनि ॿिनि वॾनि मुंशियुनि लाल मोहम्मद रंद ऐं फ़हीम उनर समेत फरहान अली ऐं सिपाही सदाम ते दाख़िल। पुलिस ज़रियुनि मूजिबि चइनी पुलिस अहलकारनि खे मुबैना तौरु गिरफ़्तार करे नामालूम हंधु रखियो वियो आहे।
1: सरकारी रेट चवंदा 250 रुपया, हिते असांखे 450 रुपया बि मिले, 440 रुपया। न सर, केरु पुछे ई पवंदो कंहिंखे।
2: लोगों की हालत है, घर में खाने को नहीं है, लोग कर्ज ले लेके खा रहे हैं। इनका रेट 280 होना चाहिए, ये 450 ब्लैक मार्केट है।
1: दरअसल जाम परेशानी है। हाँ, असांगे गवर्नमेंट बुधाए था, असा किथा बोरी कयूं, पूछने वाला नहीं है। सरकारी मरले में कोई भी काम नहीं हो रहा, कोई एक्शन नहीं हो रहा।
0: हैदराबाद में LPG डीलर सरकारी अघनि खे थुॾे छॾियो। सरकारी अघु बदिरां मनपसंद अघनि ते गैस विकिरो करण लॻा। शहरनि मूजिबि LPG जो सरकारी अघु 280 रुपया आहे। डीलर 450 रुपियनि ते विकिरो करे रहिया आहिनि। केरु ॿुधण वारो नाहे, नोटिस वरितो वञे। गुपचाणी वेझो कमनि जे फसल मां नौजवान जो गोली लॻल लाशत। पुलिस मूजिबि नौजवान जी सुञाणप अज़ीम आराई तौर थी आहे। वधीक जांच कई पई वञे। बिरासिटी भरिसां बि दाली वटि कमनि जे फसल मां नौजवान जो फाहो लॻल लाशत। सुञाणप कामरान कलड़ो तौर थी आहे। सिंध पब्लिक सर्विस कमीशन में मेरठ के लताड़ खिलाफ हैदराबाद का निकतल शागिर्दन जो प्यादल मार्च ठठे पोतो मार्च जो ठठो पहुंचने से आधार भाव कह अगवाण जो चवण हो तो सिंध पब्लिक सर्विस कमीशन नीलाम घर में तब्दील थी वो है। सिंध पब्लिक सर्विस कमीशन के चेयरमैन समेत बेन अमलदार के बरतरफ किया वे। सिंध हाई कोर्ट सखल बेंच में फहमीदा पिताफी अगवा केस की बुधनी पुलिस फहमीदा पिताफी की बाजियाबी लाधिक मोहलत तलब कर वरती। डीआईजी सखर पारा अकबर रिपोर्ट अदालत में जमा। डीआईजी सखर तो फहमीदा पिताफी की बाजियाबी ऑपरेशन से गड इश्तहार शाया कराया। सिंध हुकूमत फहमीदा बाबत इतला डींदड़ के 10 लख रुपया इनाम दियण जो ऐलान किया। घोटकी वासी फहमीदा पिताफी की बाजियाबी ला संदस मुड़स अब्दुल्ला पिताफी कोर्ट में दरख्वास्त दाखिल कराई हुई। मीरपुर खास डिवीजन में जलसन जलूसन और रैलियों से 15 दिन लाए पाबंदी लागू। कमिश्नर टिन्हीं जिले में 15 दिन तक कलम 144 लागू कर मेड़ाकन से पाबंदी लागू कई। जलसन जलूसन से गडोग नफरत पखेड़ींदड़ तकरीरों नारन और सोशल मीडिया से मवाद शेयर करने से भी पाबंदी होंगी।
3: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
4: Brought to you by Super White Oil Free Beauty Cream मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए। Super White Oil Free Beauty Cream के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में। अ प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान।
5: ऐं बीरोनो की स्किन हर इन्हीं जलाए छा डैमेज ऐं डल स्किन के कयो आउट पर यू किए तो के खपे सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम जेहमे आहिन चावरन जो खूबियों ऐं कोजिक एसिड फॉर्मुलेशन जो जिल्द के रिस्टोर करे उन जी नमी के लॉक करे ऐं चावरन जो खूबियों जिल्द मां फाइन लाइंस ऐं झुरन के घट कन ऐं रिंकल्स के घट करे सिर्फ 3 दिन में जिल्द के बढ़ाए नरम मुलायम ऐं ब्राइट उन सां गरुगत सुपर वाइट ब्यूटी सीरम जैसी हर कतरे सा चेहरे के मिले अधिक खूबसूरती हर हर भी रहो ब्यूटीफुल सुपर वाइट राइस कॉलेजन ब्यूटी क्रीम अ प्रोडक्ट ऑफ अक्सा कॉस्मेटिक्स।
6: आप सुन रहे हैं
7: GAFM 88 नेटवर्क सिंध की आवाज़।

0: और पहले वर्किंग डे में एपेक्स कमेटी की मीटिंग का बुलाने का मकसद ये था कि ये जो अभी हम लोग आए जिसपे हमें वफाक ने हम पे एतमाद किया है, उस एतमाद को पूरा उतरने के लिए सबसे पहले हमारी तरजीह जो है वो दहशतगर्दी के खिलाफ जंग है। आपको पता है कि हमारा सूबा जो दहशतगर्दी से गुजर रहा है उसमें कोई नई बात बताने की नहीं है। मैं खुद जिस इलाके से डेयर इस्माइल खान से आया हूँ वहाँ हमने सालों साल दहशतगर्दी को फेस किया। समर बिलोर साहबा की फैमिली ने जो है यहाँ उसको फेस किया, बहुत से हमारे यहाँ पर हम लोगों ने फेस किया।
1: खैबर पख्तूनख्वा जे अपेक्स कमेटी जो सूबे में दहशतगर्दन खिलाफ ऑपरेशन जारी रखने जो फैसलो गवर्नर फैसल करीम कुंडिया की सदारत हेठ सूबाई अपेक्स कमेटी जो अहम इजलास वफाकी गरु वजीर कोर कमांडर पेशावर ए बेन अमलदार की शिरकत खैबर पख्तूनख्वा में दहशतगर्दी के खात्मे अमन अमान की बहाली लाए फैसला तय कदम करने वाले अजम जो भी वर्चाओ पुलिस ए सी टी डी के जदीद हथियार दियण जो भी फैसलो पदराए में है तो दहशतगर्दी जो खात्मो समूरन इदारन की तरजीह है। अमन अमान की बेहतरी लाए समूरा वसीला इस्तेमाल किया वा गवर्नर फैसल करीम कुंडी चयो तो 13 साल जो गंद 3 महीन में साफ कंदासी हाने पॉलिसी जलालाबाद में न पर इस्लामाबाद में इंदी हुनन जो कंटेनर लावारिस हालत में बीठल है इंतजार में आया तो केर अची काहे वने इन वक्त सोहेल आफरीदी जो स्टेटस ऑफ लाइन है केस न हुंदस तो आजाद थी वेंदो। समूरो खैबर पख्तूनख्वा पुरमुन है जाली वीडियोज की खबर पैजी वेंदी है असांजी नीयत साफ है हुकूमत लीड कंदी तो सुठा नतीजा निकरंदा वफाकी घरु वजीर मोहसिन नकवी चयो है तो शहरी दहशतगर्दी का आज पोचाइन था उन्हन जो ख्याल हो तो सूबे के जाम कर छींदा ए बाहू डींदा समूरो सूबो पुरमुन है 24 कलाकन दौरान सूरत हाल के संभालो खैबर पख्तूनख्वा हुकूमत के गर्जी कम करने की दरख्वास्त कई पर उन्हें न बुधी सूबे में पुलिस ए बेन जिलन के मजबूत बनाया वो पीटीआई चेयरमैन बैरिस्टर गोहर ए सलमान अकरम राजा की अपोजिशन लीडर महमूद खान अचकजई अलामा राजा नासिर अब्बास से मुलाकात खैबर पख्तूनख्वा में इमरजेंसी ए गवर्नर राजबाद वाली सूरत हाल के ख्याल की डे वठ वफाकी हुकूमत के कदम खिलाफ आला अदलिया से राबतों करने से भी मुशावरत बैरिस्टर गोहर सुभाने पेशावर हाईकोर्ट में दरख्वास्त दाखिल कराने जो ऐलान करते है तो लॉन्ग मार्च खत्म ना थो गवर्नर राज इमरजेंसी खिलाफ हर फोरम से वेंदी वफाकी हुकूमत सोहेल आफरीदी के तहवील में वठण की तस्दीक कर छी सुद समा वाले वफाकी वजीर अता ताराड़ है त खैबर पख्तूनख्वा में इमरजेंसी ए गवर्नर राजबाद सोहेल आफरीदी के तहवील में वरतो वो है खैबर पख्तूनख्वा काबीना के बेन मेंबर्स बाबत फैसलो एडवाइजरी काउंसिल कंदी बचाव वाले वजीर ख्वाजा आसिफ जो चवण हो तो तहरीक इंसाफ मार्च के नाले से मुल्क खिलाफ मुहिम शुरू कई हुई इंतहाई कदम खड़ने का सवाए बो को भी रस्तो न हो कानून मूजिब इमरजेंसी ए गवर्नर राज लगायो है। सेनेट ए कौमी असेंबली जा इजलास सुभाने थींदा पीपल्स पार्टी ए नून लीग पार्लियामानी पार्टी जा इजलास सदाए वरता पीटीआई की पार्लियामानी पार्टी भी सुभाने गर्जियाणी कंदी पीपल्स पार्टी ए नून लीग पार्लियामेंटेंट्स के खैबर पख्तूनख्वा की सूरत हाल ए खयल कदम बाबत एतमाद में वठंदी पीटीआई पारा एहतजाज की हिकमत अमली जोड़ी वेंदी। ब्राज़ीली फौज की आला सतही वफद जो जीएचक्यू जो दौरों फील्ड मार्शल आसिम मुनीर से मुलाकात बिन्हीं मुल्कन जो लागापन से एतमाद जो इजहार दिफाई सहकार के वधाण से भी इतफाक एसपीआर मूजिब फील्ड मार्शल ब्राज़ील से दिफाई लागापन के मजबूत बनाने वो अजम वरजायो ब्राज़ील के फौजी सरबराह पाक फौज के पेशेवरान सलाहतुन ऑपरेशनल तैयारियों के सहारा इलाकई अमुन इस्तेकाम लाइ पाक फौज के किरदार जो एतराफ़ किया पाकिस्तान जो अफगानिस्तान का दहशतगर्दन की सहूलतकारी खत्म करने जो मुतालबो इस्लामाबाद में एक तकरीब के खिताब कंदे नायब वजीर आजम इसहाक डार जो चवण हो तो पाकिस्तान जो अफगानिस्तान का रुगो एक ही मुतालबो है त दहशतगर्दन की सरपरस्ती ए मदद बंद कर पाकिस्तान खिलाफ पानी सरजमीन जो इस्तेमाल रोकिन खिते में अमन अमान लाए पाकिस्तान की कोशिशन के रद्द नथो कर सकजे पाकिस्तान में सरहद पार थींदड़ हमला बर्दाश्त नथा कर सकजन अफगानिस्तान पाकिस्तान से कल वायदा पूरा करे। سعودی عرب حسن کے حملن بعد ریاض ایئرپورٹ کے 17 اکتوبر تائیں بند کرے چھڈیو. سعودی عرب لائے کیتریوں ہی عالمی اڈاموں بھی معطل. مسافرن کے روانگی کا پہری جانچ کرن کی ہدایت. سعودی کے توانائی والے وزیر چیو ہے تو حسن کے حملن جو سخت جواب دین گرجے. حملہ برداشت جوگا ناہن. بن اسلامی ملکن میں جنگ جا حامی نایوں ایران سعودی حسن میں چکتان گھٹائن لائے سالسی لائے تیار ہے. ایرانی پردہی وزارت کے ترجمان اسماعیل بقائی چیو ہے تو اسلامی ملکن میں جنگ جو فائدہ اسرائیل کے تھی رہو ہے. امریکی جواب تے غور جاری ہے. جلد ٹریکڑن کے تہران پہنجو جواب دیندو. آبنہ ہرمز تے امریکہ ایران میں ڈیڈ لاک برقرار. قطری سالسی بے اگ بھرائی کرائے نہ سکی. آبنہ ہرمز میں تیل بردار بیڑن تے حملہ جاری. امریکہ بے تہران کے بحری ناکابندی ودیک سخت کرے چڈی. ایران 7 شرطن تے امریکی جواب کے ناکافی قرار دے چڈیو. ایرانی سپریم نیشنل سیکورٹی کونسل کے سربراہ محسن رضائی چیو ہے تو امریکہ 7 شرطن میں کچھ کے قبول کیا ہے. امریکہ بیہر حملوں کیا تو وچ اوبھر میں موجود امریکی ڈیٹا سینٹرز اے آئی مرکز تباہ کرے چھڑیندی. بلوچستان کے شہر کوئٹیا میں پاک فوج و تربیتی جہاز کری تباہ. جہاز میں سوار بئی پائلٹ شہید. آئی ایس پی آر موجب مشاق تربیتی جہاز حادثے جو شکار تھو. حادثے کے نتیجے میں پائلٹ میجر حسنین شہزاد کیپٹن عبدل سمن شہادت مانی. تربیتی جہاز فنی خرابی سبب کری تباہ تھو. صدر وزیر اعظم پارا تربیتی جہاز کے حادثے میں بن پائلٹس کی شہادت سے دکھ جو اظہار. سندھ کے وڈے وزیر سید مراد علی شاہ پارا وفد سے گڈ چین میں تھری گورجز ڈیم جو دورو. وڈے وزیر کے ڈیم میں پن بجلی گھر کی پیداوار سپلائی آبی ذخیرے سے بریفنگ دینی ہوئی. وڈے وزیر مراد علی شاہ چھو تو سندھ میں موسمیاتی تبدیلی سبب گھنوں متاثر تھی رہو ہے. پانی جو بہتر استعمال سندھ کے اسٹریٹجک ترجیح ہے. سندھو دریا میں وڈے مقدار میں پانی ملے تو پر ذخیرے کی صلاحیت محدود ہے. زرعی شہری گرج لائے مستقبل میں پانی ذخیرے کی صلاحیت ودھائن انٹر ہے. سندھ سرکار چینی آبی انتظامی ماڈل جو تفصیلی جائزہ وٹھن دے. وڈے وزیر کے وفد میں سینئر وزیر شرجیل میمن جام خان شورو بیا شامل. سکھر میں ریلوے ٹریک کے نالے تے ریلوے وارا ہوٹل شادی ہال ٹھائے رہا ہن. یہ نہ تھے جو متاثر عورتوں کے دہشت گرد کرا دئی. ہتے بھی گورنر راج لگائے وجے. سکھر کے میئر ارسلان شیخ چھو تو ہتے عورتوں کے وارن کا وٹھی گہلو وجے تو اڑو جھنگ جو قانون برداشت جوگو نہ ہے. میونسپل کی زمین تے بھی ریلوے مالکی جی دعویٰ کرے رہی ہے. ان زمین تے مانو سالن کا آباد ہیں. ایک کمیٹی ٹھائے اعلانیل کوارٹر غریبن حوالے کیا وجن. سندھ زہریلی پانی تباہی کے کنارے تے پہنچی چکی ہے. صنعتی اداروں کے زہریلے مادن سبب سندھ جو زرعی زمینوں جر جو پانی متاثر تھی رہو ہے. گوٹکی میں زہریلے پانی خلاف سیمینار کے خطاب کندے سید زین شاہ جو چون ہو تو سندھ کے حقن زمین کے تحفظ لائے پرامن عوامی مزاحمت کا سوائے بیو کو بھی رستو نہ ہے. سکھر میں وکیلن کے خطاب کندے سید زین شاہ چھو تو سندھ واسن کے صوبے کے تحفظ لائے گڈ تھڑنا پوندو. سندھ کے مختلف شہروں میں پیٹے الف پارا مطالبہ کی منتا لائے احتجاج. چوہڑ جمالی کے این شاہ مٹیاری شہداد کوٹ کمبر جیکب آباد ٹنڈو آدم دادو بھان سید آباد کھپرو سجاول پنو عاقل اسلام کوٹ نوشر فیروز میں ریلیوں کڈی ہوئی. میرپور خاص لکی غلام شاہ ماتلی کنڈری روہڑی بریاسٹی پیرجو گوٹ سانگڑ ٹنڈو الہار تلہار بین شہروں میں بھی پرائمری استادن احتجاج کیا. سروس اسٹرکچر بایو میٹرک بدلن جا اختیار ضلع سطح سے دین جو مطالبہ. پریالو کے کچے میں ماؤ دھی قتل. گوٹ گرڑا ناریجو میں ہتھیار بندن سنم ناریجو سندس دھی سلما کے قتل کیا. پولیس چون ہے تو مقتولہ سنم ناریجو سندس مڑس اعتبار کے قتل جو الزام ہو. दोदापुर भरसा मोहम्मद परवार इलाके में भी जखरानी बिरादरी के बिन धुरन में पुराने तकरार से हथियारबंदन फायरिंग कर एक जने के कत्ल कर छोड़ो। गोठ गुलाम हुसैन जखरानी वेझो हथियारबंदन हमलो कर नौजवान शमीर जखरानी के कत्ल कर वाके बाद धुरन में छिकताण तेज थी वही। जैकबाबाद के जिले काउंसिल के मेंबर जो नौजवान पुट कोयटिया में कत्ल हथियारबंदन खुदादाद बिरोही के पुट खालिद के कोयटिया में निशानो बनाया।
2: सरकारी रेट चवन था 250 रुपया इतने असा 450 रुपया भी मिले 440 रुपया ना सर केर पूछे ही कौन तो के
3: लोगों की हालत है घर में खाने को नहीं है लोग कर्ज ले लेके खा रहे हैं इनका रेट 280 होना चाहिए ये 450 ब्लैक मार्केट है।
2: दरअसल जाम परेशानी
4: तो हाँ असांगे गवर्नमेंट बुधाए तो असा कितना बोरी क्यों
2: तो पूछने वाला नहीं है सरकारी मरले में कोई भी काम नहीं हो रहा कोई एक्शन नहीं हो रहा।
1: हैदराबाद में LPG डीलर सरकारी अगन के थोड़े छोड़ो सरकारी अगन बदरा मनपसंद अगन ते गैस विक्रो करने लगा। शहर मूजिब LPG जो सरकारी अग 280 रुपया है डीलर 450 रुपये ताई विक्रो कर रहा है केर भी बुधण वारो ना है नोटिस वरतो वे।